0: विद्यालयले हप्ताभरि फरक फरक खाजा वितरण गरिरहेको छ। मलाई खुसी र जाउलो कुदको हलुवा मनपर्छ।
1: म पढिरहेछ डाक्टर
2: अलिअल त्यही तरकारी बेचेको पैसाले बालबालिको पोसाक हो खानपिनमा पनि अलिअलि हामीलाई सहयोग पुग्छ। त्यस कारणले गर्दा हामीले विद्यालयहरूमा पनि पठाउने गरेका छौँ तरकारी।
3: Today, Nepal's midday meals program stands as one of the country's largest investments in children. A program

0: विद्यालयले हप्ताभरि फरक फरक खाजा वितरण गरिरहेको छ। मलाई खुसी र जाउलो कुदुको हलुवा मनपर्छ।
1: स्मल पारिमा डक्टर
2: अलिअलि त्यही तरकारी बेचेको पैसाले बालबालिकाको पोसाकहरू खानपिनमा पनि अलिअलि हामीलाई सहयोग पुग्छ। त्यस कारणले गर्दा हामीले विद्यालयहरूमा पनि पठाउने गरेका छौँ तरकारी।
3: Today, Nepal's midday meals program stands as one of the country's largest investments in children. A program built through partnership, sustained by communities, and proudly led by the government of Nepal.
4: सबैभन्दा पहिलो दिवा खाजा रैतानीबारीमा दिवा खाजा सञ्चालन गर्ने गाउँपालिका हाम्रो विद्यार्थीहरूले आफै नै दाउरा बोकेर ल्याउँथे। पकाउने भाँडाहरू पनि निश्चित थिए, भान्सेलाई पनि गाह्रो थियो। सुरुमा हामीले यो सुधारीको चुलोको व्यवस्था गऱ्यौँ। त्यसपछि गएर हामीले यो वैकल्पिक ऊर्जासँग हाम्रो समन्वय गरेर विद्युतीय चुलाहरू प्रयोग गऱ्यौँ। अर्को विद्यार्थीको स्वास्थ्यमा पूर्ण रूपमा ध्यान दियो। यो कार्यक्रम जुम्ला जिल्ला कर्णाली प्रदेशको एउटा नमुना कार्यक्रम बनेको छ र अब यसको सिको अरू स्थानीय तहले पनि गर्दैछन्। यसको लागि डब्लुएफपीलाई विशेष धन्यवाद दिन चाहन्छु।
3: This is not only the story of midday meals. It is the story of a nation believing in its children.